आदाब, ये आकाशवाणी श्रीनगर है। खबरों के बुलेटिन के साथ मैं संजीव कुमार। पहले अहम खबरों की सुर्खियां। भारत ने पाकिस्तान की तरफ से अक्वामे मुत्तहिदा के सलामती काउंसिल में कश्मीर का मामला उठाने पर जताया एतराज। लेफ्टिनेंट गवर्नर मनोज सिन्हा की सदारत में सुकास कश्मीर की यूनिवर्सिटी काउंसिल मीटिंग मुनक्कद। काउंसिल ने कई इदारा जाति इसलाहत को दी मंजूरी। महकमा हैंडीक्राफ्ट्स और हैंडलूम कश्मीर को GIQR कोड मैनेजमेंट निजाम के लिए कौमी सतह पर सुकाच अवार्ड अता। और मुहर्रमुल हराम की 8वीं तारीख की मुनासबत से आजादारी के जुलूसों का इनकार। अब पेश है खबरों की तफसील। भारत ने अक्वामे मुत्तहिदा में पाकिस्तान की जानिब से कश्मीर का मामला उठाए जाने पर सख्त एतराज जाहिर किया है और कहा है कि पाकिस्तान ने इस प्लेटफॉर्म को सियासत के लिए इस्तेमाल करना जारी रखा है। भारत ने इस बात के लिए भी पाकिस्तान की शदीद नुक्ताचीनी की है कि उसने मुआविन सदर की अपनी पोजीशन को गलत तौर पर इस्तेमाल किया है। अक्वामे मुत्तहिदा में भारत के मुस्तकिल नुमाइंदे पी हरीश ने पाकिस्तान के मुस्तकिल नुमाइंदे आसिम इफ्तिखार अहमद की रायजनी के जवाब में यह बात कही। उन्होंने जम्मू कश्मीर के बारे में भारत के दीरीना मौकिफ को दोहराते हुए कहा कि जम्मू कश्मीर भारत का अंदरूनी मामला है। लेफ्टिनेंट गवर्नर मनोज सिन्हा ने आज लोक भवन श्रीनगर में शेर कश्मीर यूनिवर्सिटी ऑफ एग्रीकल्चरल साइंसेज एंड टेक्नोलॉजी कश्मीर की 36वीं यूनिवर्सिटी काउंसिल मीटिंग की सदारत की। मीटिंग में कई इदारा जाति इसलाहत को मंजूरी दी गई। मीटिंग में वजीर आला और यूनिवर्सिटी के प्रो चांसलर उमर अब्दुल्ला भी मौजूद थे। उन्होंने कश्मीर खत्ते के जरिए मंजरनामे में सुकास्ट कश्मीर के बेहतरीन रोल को उजागर करते हुए इसके अमले और वहां जेर तालीम तालिब इल्मों की सराहना की। मीटिंग में जरिए तालीम और इख्तरा नीज तौसी खदमात को बढ़ाने की गरज से तालीमी तहकीकाती और इदारा जाती उमूर का तफसीली जायजा लिया गया। ब्रिक्स ममालिक के कौमी सलामती के मशीरों और सीनियर सिक्योरिटी अफसरान ने दहशतगर्दी और साइबर खतरात समेत सलामती को दरपेश बहुत से आलमी चैलेंजों से निमटने के लिए मजबूतर इश्तराक के लिए कहा है। मीटिंग से खिताब करते हुए भारत के कौमी सलामती के मशीर अजीत धवाल ने उभरते हुए सिक्योरिटी खतरात और डिजिटल दुनिया में दहशतगर्दी के बदलते तौर तरीकों में इजाफे के अजाले के लिए ब्रिक्स ममालिक के दरमियान जामिया बातचीत और इश्तराक की जरूरत पर जोर दिया। इसी दौरान इसरो ने भी ब्रिक्स ममालिक के खलाई इदारों के सरबराह की एक मीटिंग की मेजबानी की। साइंस व टेक्नोलॉजी के मरकजी वजीर ममलिकत डॉक्टर जितेंद्र सिंह ने इन सरबराहों की एक तस्वीर को शेयर करते हुए कहा कि वजीर आजम नरेंद्र मोदी की क्यादत में खलाई सेक्टर में भी भारत का कद काफी ऊंचा हो गया है। पार्लियामेंट मेंबर शशि थरूर की सरबराही में खारजी मामलों से मुतालिक पार्लियामेंट की कायमा कमेटी इन दिनों जम्मू कश्मीर और लद्दाख के दौरे पर है। कमेटी के मेंबरान दोनों यूटीज में सरहदी सलामती और खारजी पॉलिसी के मामलात पर तबादला ख्याल कर रहे हैं। यह कमेटी 25 जून तक जम्मू श्रीनगर लेह और करगिल के दौरे पर है। कायमा कमेटी ने लोक भवन श्रीनगर में लेफ्टिनेंट गवर्नर मनोज सिन्हा से मुलाकात की और उनसे जम्मू कश्मीर की तामीराती सरगर्मियों के बारे में तबादला ख्याल किया। लेफ्टिनेंट गवर्नर ने मेंबरान से कहा कि साल 2019 के बाद जम्मू कश्मीर में अमन अमान के अलावा दूसरी सरगर्मियां भी मामूल के मुताबिक जारी हैं। इसी दौरान कायमा कमेटी के मेंबरों ने श्रीनगर में वजीर आला उमर अब्दुल्ला से भी मुलाकात करके वजीर आला को अपने दौरे से मुतालिक तफसील दी। वजीर आला और कमेटी मेंबरान ने जम्मू कश्मीर में तामीराती मंजरनामे के बारे में तफसीली तबादला ख्याल किया। मरकजी वजीर दाखिला अमित शाह 26 जून को नई दिल्ली में नार्को कोऑर्डिनेशन की एक आला सतह की मीटिंग की सदारत करने वाले हैं। वजीर मौसूफ मनुष्यात के इंसदाद से मुतालिक विजन दस्तावेज बराए मनुष्यात कंट्रोल और एनसीबी की 2025 की सालाना रिपोर्ट भी जारी करेंगे। ये विजन दस्तावेज वजीर आजम नरेंद्र मोदी के मनुष्यात से पाक भारत के नजरिए को अमली जामा पहनाने के लिए एक रहनुमा फ्रेमवर्क के तौर पर काम करेगी। अमित शाह ऑनलाइन ड्रग डिस्पोजल के बारे में 15 रोजा मुहिम भी शुरू करेंगे जिसमें 6000 करोड़ रुपए मालियत की 2,09,500 किलोग्राम मनुष्यात तलब की जाएगी। वो जम्मू और गुवाहाटी में एनसीबी के जोनल दफातर का भी इफ्तिताह करेंगे। नायब वजीर आला सुरेंद्र चौधरी ने आज गवर्नमेंट हायर सेकेंडरी स्कूल मजालटा उधमपुर में एक अवामी राबताकारी के कैंप की सदारत करके वहां मकामी लोगों के मसाइल व मुतालबात की समाअत की। उन्होंने लोगों को यकीन दिलाया कि उनके जायज मसाइल को बरवक्त हल किया जाएगा। इस मौके पर नायब वजीर आला ने इस बात का एतराफ किया कि वजीर आजम नरेंद्र मोदी की
سربراہی میں مرکزی سرکار نے جموں کشمیر میں ترقیاتی اور تعمیراتی کاموں کے لیے فراغ دلانا رقومات فراہم کیے ہیں۔ عمر صارفین اور شہری رسدات کے وزیر ستیش شرما نے سالانہ شری امرناتھ جی یاترا کے احسن انعقاد کے لیے تمام تر انتظامات بر وقت مکمل کرنے کی ہدایت دی ہے۔ آج اننت ناگ میں یاترا 2026 کے سلسلے میں تیاریوں کا جائزہ لینے کی غرض سے بلائی گئی ایک میٹنگ کی صدارت کرتے ہوئے انہوں نے سبھی متعلقہ محکموں کو باہمی تال میل کے ساتھ تمام انتظامات وقت سے پہلے مکمل کرنے کی ہدایت دی۔ صحت و طبی تعلیم کی وزیر سکینہ اتو نے رقومات کے منصفانہ استعمال کے ساتھ طبی نگہداشت کے سیکٹر میں بنیادی ڈھانچے کے سبھی پروجیکٹوں کو طے شدہ ضوابط پر عمل پیرا رہتے ہوئے بر وقت مکمل کرنے پر زور دیا ہے۔ وزیر موصوفہ نے آج سپر اسپیشلٹی ہسپتال سری نگر کے او پی ڈی کمپلیکس اور گورنمنٹ میڈیکل کالج سری نگر کے ملٹی فیسلٹی سینٹر پر جاری کام کی پیش رفت کا تفصیلی جائزہ لیا۔ انہوں نے ساتھ ہی سب ڈسٹرکٹ ہسپتال پہلگام میں زیر تعمیر 50 بستروں والی اضافی عمارت کے کام کا بھی جائزہ لیا۔ وزیر زراعت جاوید احمد ڈار نے شوپیاں اور اننت ناگ اضلاع کے ہارٹی کلچر زونز میں درختوں سے خود بخود میوہ گرنے کے واقعات کا جائزہ لینے کے لیے آج ایک اعلی سطحی جائزہ میٹنگ کی صدارت کی۔ انہوں نے افسروں کو ہدایت دی کہ وہ زمینی سطح پر تمام تر نقصانات کا جائزہ لے اور اس سلسلے میں میعاد بند طور پر اپنی رپورٹیں جمع کرائیں۔ وزیر نے ڈائریکٹر ہارٹی کلچر کی سربراہی میں ایک کمیٹی تشکیل دینے کی ہدایت دی تاکہ درختوں سے میوہ گرنے کے اس معاملے کی تفصیلی جانچ کی جا سکے۔ جل شکتی اور ماحولیات کے وزیر جاوید احمد رانا نے کہا ہے کہ عمر عبداللہ کی سربراہی والی سرکار جموں کشمیر کے ہر گھر کو صاف، مناسب اور قابل اعتماد پینے کا پانی فراہم کرنے کے لیے پرعزم ہے۔ وہ اننت ناگ کے ڈورو قصبے میں آج ایم جی ڈی ریپڈ سینڈ فلٹریشن پلانٹ کا افتتاح کر رہے تھے۔ وزیر موصوف نے کہا کہ پینے کے پانی کے بنیادی ڈھانچے میں جدیدیت لانے سے ہی لوگوں کے لیے پینے کے پانی کی وافر فراہمی کو یقینی بنایا جا سکتا ہے۔ اسے قبل انہوں نے قاضی گنڈ میں جل جیون مشن کے تحت واٹر سپلائی اسکیم پر کیے جا رہے کام کاج کا بھی جائزہ لیا۔ یہ خبریں آپ آکاشوانی سری نگر سے سن رہے ہیں۔ خبریں آپ آکاشوانی کے موبائل ایپلیکیشن نیوز آن اے آئی آر اور ڈی ٹی ایچ پر بھی سماعت کر سکتے ہیں۔ محکمہ ہینڈی کرافٹس اور ہینڈلوم کشمیر کو اس کے جدید جی آئی کیو آر کوڈ مینجمنٹ سسٹم کے لیے قومی سطح پر سکاچ ایوارڈ عطا کیا گیا ہے۔ اس سسٹم کے ذریعے کیو آر کوڈ کو سکین کر کے دستکاری مصنوعات، بالخصوص پشمینہ، کانی شال، ہاتھ سے تیار کیے گئے قالین و دیگر جی آئی رجسٹر مصنوعات کے خریدار ان مصنوعات کی کوالٹی اور ان کی صداقت کو معلوم کر سکتے ہیں۔ اس کامیابی پر محکمے کے ڈائریکٹر مسرت اسلام نے متعلقہ ٹیکنیکل ٹیموں کی کاوشوں کو سراہتے ہوئے انہیں مبارکباد پیش کی ہے۔ آج پاسپورٹ سیوا دیوس منایا جا رہا ہے۔ 24 جون 1967 کو پاسپورٹ سے متعلق قانون بنایا گیا تھا اور یہ دن اسی مناسبت سے منایا جاتا ہے۔ وزارت خارجہ نے کہا ہے کہ علاقائی پاسپورٹ دفاتر اور بیرون ممالک میں کام کرنے والے بھارتی مشنوں نے سال 2025 کے دوران 1.5 کروڑ پاسپورٹ اجرا کیے ہیں۔ وزارت نے مزید کہا ہے کہ گزشتہ برس 10 پوسٹ آفس پاسپورٹ سیوا کیندر کھولے گئے ہیں اور اس سال بھی اتنی ہی تعداد میں ایسے کیندر کھولے جا رہے ہیں۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے کہا ہے کہ ایک اہم پیش رفت یہ بھی ہے کہ اب چپ والے پاسپورٹ کی شروعات ہو گئی ہے جو زیادہ محفوظ اور متحرک ہیں۔ ابھی تک 1.47 کروڑ چپ والے پاسپورٹ جاری کیے جا چکے ہیں۔ محرم الحرام کی 8 تاریخ کی مناسبت سے آج وادی بھر میں عزاداری کے جلوس نکالے گئے۔ علم شریف کا سب سے بڑا جلوس سری نگر کے غرو بازار سے ڈل گیٹ کی طرف برآمد کیا گیا جس میں مختلف اضلاع سے آئے ہوئے عزاداروں کی ایک بڑی تعداد نے شرکت کی۔ عقیدت مندوں نے مرثیہ اور نواخانی کر کے حضرت امام حسین علیہ السلام اور شہدائے کربلا کو خراج عقیدت پیش کیا۔